0: में मेजबान इंग्लैंड ने भारत को 6 विकेट से हराकर 3 मैचों की सीरीज 2-1 से जीत ली। अब खबरें तफसील से। वेनेजुएला की कारगुजार सदर डेल्सी रोड्रिग्स आज से भारत के 5 रोजा दौरे पर रहेंगी। अपने दौरे के दौरान वो भारत वेनेजुएला के ताल्लुकात के पूरे मंजरनामे का जायजा लेने के लिए वज़ीर-ए-आज़म नरेंद्र मोदी के साथ दोतरफा बातचीत करेंगी। दोनों ममालिक तिजारत सरमायाकारी तवानाई काबिल तजदीद तवानाई हिफ्जान सेहत और दवा साजी समेत अहम शोबों में बाहमी तआवुन के इम्कानात का जायजा लेंगे। कल नई दिल्ली में मीडिया को जानकारी देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि वेनेजुएला के उमूर खारजा मईशत खजाने और साइंस और टेक्नोलॉजी से मुतालिक वजरा पर मुश्तमिल एक आला सतही वफद भी मोहतरमा रोड्रिग्स भी के हमरा भारत पहुंचेगा। मजीद तफसील हमारे नामा निगार से।
1: भारत और वेनेजुएला के दरमियान खास तौर पर तवानाई और तजारत के शोबों में दोस्ताना ताल्लुकात हैं। इस दौरे से दो तरफा ताल्लुकात के मुस्तहकम होने और मुख्तलिफ शोबों में दोनों मुल्कों के दरमियान बाहमी ताउन में मजीद इजाफा होने की उम्मीद है। वजीर आजम के साथ बातचीत के दौरान तवानाई की यकीनी फराहमी, तजारत और सरमायाकारी, दवासाजी, हिफ्जान सेहत, नकल व हमल और काबिल तजदीद तवानाई समेत बाहमी मफाद के शोबों में ताउन को मुस्तहकम करने के तरीकों पर तबादला ख्याल किया जाएगा। वेनेजुएला का वफद तवानाई, दवासाजी और ऑटोमोबाइल से मुतालिक शोबों से वाबस्ता इदारों का दौरा करेगा। इस दौरे का मकसद इश्तराक के मौके का जायजा लेना और भारत की तकनीकी और सनती सलाहियतों के बारे में अहम मालूमात हासिल करना है। दीपेंद्र कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: भारत की ब्रिक्स सदारत में आज ओडिशा के शहर पुरी में ब्रिक्स डिजास्टर रिस्क रिडक्शन वर्किंग ग्रुप की पहली जाती तौर पर तकनीकी मीटिंग शुरू हो रही है। इस 3 रोजा मीटिंग में 11 ब्रिक्स और पार्टनर मुमालिक के मंदुबीन, पॉलिसी साज और आफात के बंदोबस्त के माहिरीन शिरकत करेंगे। इस मीटिंग में आलमी खित्ते जुनूब में आफात के ताल्लुक से लचकदारी को मुस्तहकम करने, पायदार तरक्की को फरोग देने पर तवज्जो मरकूज की जाएगी। सीनियर कांग्रेस रहनुमा डीके शिवकुमार को आज सुपहर कर्नाटक के वजीर आला के तौर पर हलफ दिलाया जाएगा। रियासत के गवर्नर थावरचंद गहलोत आज शाम 4 बजे बेंगलुरु में वाकई लोक भवन में जनाब शिवकुमार और नई काबीना के अरकान को ओहदे और राजदारी का हलफ दिलाएंगे। इससे पहले जनाब सिद्धरमैया के वजीर आला के ओहदे से इस्तीफा देने के बाद जनाब शिवकुमार के लिए इस आला ओहदे के लिए रास्ता साफ हो गया था। इसके साथ ही कर्नाटक कांग्रेस में लंबे अरसे से इक्तदार के लिए जारी रस्साकशी भी खत्म हो गई। जनाब शिवकुमार को 2023 के असेंबली इंतखाबात में पार्टी की जीत के वक्त से ही इस आला ओहदे के लिए उम्मीदवार के तौर पर देखा जा रहा था। जुमेरात को जनाब सिद्धरमैया ने बेंगलुरु में वाकई अपनी रिहायशगाह पर सुबह मुनाकिद होने वाली एक मीटिंग में अपनी काबीना के वजरा को अपने इस्तीफे के ताल्लुक से बताया था और इस बात का इशारा दिया था कि कांग्रेस आलाकमान की हिदायत के मुताबिक जनाब शिवकुमार वजीर आला का ओहदा संभालेंगे। मगरबी बंगाल हुकूमत आज समाजी फलाह बहबूद की एक बड़ी पहल अन्नपूर्णा योजना का आगाज करेगी। वजीर आला शुभेंदु अधिकारी इस स्कीम का बाकायदा इफ्तिताह करेंगे। इस इफ्तिताही तकरीब में अन्नपूर्णा योजना के मुस्तफिदीन तमाम ब्लॉक्स, म्यूनिसपैलिटियों और म्यूनिसपल कॉरपोरेशन में वर्चुअल तरीके से शिरकत करेंगे। मकामी सतह पर शिरकत को यकीनी बनाने के लिए अरकान असेंबली को मकामी सतह पर प्रोग्रामों में मदू किया गया है और वजीर आला का असल प्रोग्राम तमाम ब्लॉक और म्यूनिसिपल हेडक्वार्टर्स में वीडियो कॉन्फ्रेंसिंग के जरिए बराह रास्त नशर किया जाएगा। वजीर आला के इफ्तिताही खिताब के फौरन बाद इजाजतनामे तकसीम किए जाएंगे। हर ब्लॉक म्यूनिसपैलिटी और कोलकाता म्यूनिसिपल कॉरपोरेशन में 100 मुंतखब मुस्तफिदीन बाकायदा इजाजतनामे हासिल करेंगे। पहले मरहले में आज से मुस्तफिदीन को 3,000 रुपये बराह रास्त उनके खातों में मिलने शुरू हो जाएंगे। नाबंदा में इफ्तिताही तकरीब 12:30 बजे मुनाकिद की जाएगी, जिसमें खवातीन, बच्चों की तरक्की और समाजी बहबूद से मुतालिक महकमे की वजीर अग्निमित्र पाल शिरकत करेंगे। वजीर आजम नरेंद्र मोदी की दूरंदेश कयादत में गुज़श्ता 12 साल के दौरान सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के उसूलों से तहरीक पाकर भारत में एक नुमाया तब्दीली आई है। इस मुद्दत के दौरान मोदी हुकूमत ने गरीबों, किसानों, खवातीन और नौजवानों की बहबूद और उन्हें बाइख्तियार बनाने के लिए کئی اہم اقدامات کیے۔ آکاشوانی کا خبروں کا شعبہ آپ کے لیے اہم شعبوں میں گزشتہ 12 سال کے دوران حکومت کی کوششوں پر ایک خصوصی فیچر لے کر آیا ہے۔ آج ہم متوسط طبقے کی بہبود کے لیے حکومت کی طرف سے کیے گئے اقدامات پر توجہ مرکوز کر رہے ہیں۔ پیش ہے ایک رپورٹ۔
2: پچھلے 12 سال میں حکومت نے وسیع پیمانے پر اصلاحات کر کے متوسط طبقے کو با اختیار بنایا ہے۔ آسان ٹیکس نظام اور مضبوط بینکنگ، انشورنس اور پینشن کے نظام کی وجہ سے ان کے مالی تحفظ میں اضافہ ہوا ہے۔ نئے ٹیکس نظام کے تحت سالانہ 12 لاکھ روپے تک کمانے والے افراد ہرگز ٹیکس ادا نہیں کر رہے ہیں، انہیں بالکل ٹیکس ادا نہیں کرنا پڑتا۔ خاص طور پر متوسط طبقے کے لیے جی ایس ٹی نظام نے ٹیکسوں کو آسان بنا کر اور روزمرہ کے اخراجات کو کم کر کے 2015 میں شروع کی گئی پردھان منتری آواس یوجنا اربن نے کروڑوں لوگوں کو محفوظ مکانات فراہم کر کے ان کی زندگیوں کو بدل دیا ہے، جس سے کئی ٹھوس فائدے ہوئے ہیں۔ آکاشوانی نیوز سے بات کرتے ہوئے اتر پردیش کے ابھیشیک کمار نے کہا کہ یہ اسکیم غریبوں کے لیے رہائش کو یقینی بنا رہی ہے اور کرائے کے مکانات میں رہنے والوں کے لیے راحت کا باعث بن رہی ہے۔
3: میں نے پردھان منتری آواس یوجنا میں آویدن کیا تھا، آویدن کرنے کے بعد میرے کو لوٹری ڈرو کے مادھیم سے مکان آوٹت ہوگی۔ اسکیم بہت ہی بڑھیا ہے جس سے غریب لوگوں کو آواس مل رہے ہیں۔
2: آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا نے 43.52 کروڑ ہیلتھ کارڈز بنائے ہیں، جس سے صحت کی دیکھ بھال کے تحفظ تک رسائی میں اضافہ ہوا ہے۔ جبکہ پردھان منتری بھارتیہ جن اوشدھی یوجنا اسکیم جن اوشدھی کیندروں کے ذریعے 50 سے 80% کم قیمتوں پر معیاری جنریک ادویات فراہم کر رہی ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے بہار کے برہم دیو نے کہا کہ ان کیندروں پر ادویات مارکیٹ کے مقابلے انتہائی سستی قیمت پر دستیاب ہیں۔
4: لگ بھگ 1 سال سے یہاں سے دوائی لے رہا ہوں، سستی دوائی ملتی ہے، ڈاکٹر کا وشواس ہے کہ جن اوشدھی سے دوائی خریدے۔
2: آنند کمار کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بے۔
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بنگلہ دیش کے وزیر خارجہ خلیل الرحمان کو اقوام متحدہ کی جنرل اسمبلی کے 81ویں سیشن کا صدر منتخب کیا گیا ہے۔ ڈاکٹر رحمان کو اقوام متحدہ کی جنرل اسمبلی کے لیے کرائے گئے انتخاب میں کامیابی حاصل ہوئی ہے۔ انہیں 99 ووٹ ملے، جبکہ اس کثیر ملکی نظام کے لیے قبرص کے خصوصی سفیر اینڈریس کاکوریس کو 91 ووٹ ملے۔ اقوام متحدہ کے اعلی مذاکراتی پالیسی ساز اور نمائندگی کرنے والے ادارے کے سربراہ کے طور پر ان کی 1 سال کی مدت ستمبر میں شروع ہوگی۔ یہ صدارت الگ الگ خطوں کے پاس باری باری رہتی ہے اور اس مقررہ اصول کے مطابق 81ویں سیشن کے صدر کو ایشیا بحر الکاہل گروپ سے منتخب کیا جانا تھا۔ اقوام متحدہ کی جنرل اسمبلی کے منتخبہ صدر ڈاکٹر رحمان نے کہا کہ وہ اپنی مدت کار کے دوران اس ادارے کا کام انسانی حقوق پر خصوصی توجہ مرکوز کرتے ہوئے کریں گے اور سبھی رکن ملکوں کو فعال رکھیں گے۔ وزیر خارجہ ڈاکٹر اجے شنکر نے اقوام متحدہ کی جنرل اسمبلی کا صدر منتخب ہونے پر ڈاکٹر رحمان کو مبارکباد دی ہے۔ بھارتی شہری جب جرمن ہوائی اڈوں سے ہو کر کسی تیسرے ملک جائیں گے تو انہیں آج سے ٹرانزٹ ویزا کی ضرورت نہیں ہوگی۔ بھارت میں جرمن سفارت خانے نے اعلان کیا ہے کہ اس چھوٹ سے ان بھارتی شہریوں کے سفر میں سہولت ہو جائے گی جو جرمنی کے راستے کسی دوسرے ملک جاتے ہیں۔ بھارت نے اپنے شہریوں کے لیے ٹرانزٹ ویزا کو ختم کرنے کے لیے جرمنی کے اس اعلان کا خیر مقدم کیا ہے۔ وزارت خارجہ نے کہا کہ یہ اعلان اس سال جنوری میں وزیر اعظم نریندر مودی اور جرمنی کے چانسلر فریڈرک مرز کے درمیان بات چیت کے بعد کیا گیا ہے، جب جناب فریڈرک بھارت کے دورے پر آئے تھے۔ وزارت نے کہا کہ اس نئے انتظام سے دونوں ملکوں کے درمیان عوام سے عوام کے درمیان رشتوں کو مزید فروغ حاصل ہوگا۔ جموں کشمیر میں ریاستی انتخابی کمیشن آج سے اعلی سطح کی 2 روزہ میٹنگ منعقد کرے گا۔ یہ میٹنگ ضلع انتخابی افسران اور دیگر شخصیتوں کے ساتھ کی جائے گی، جس کا مقصد مرکز کے زیر انتظام اس علاقے میں پنچایت اور ضلع ترقیاتی کونسل کے انتخابات کی تیاریوں کا جائزہ لینا ہے۔ ہمارے نامہ نگار نے بتایا کہ ریاستی انتخابی کمشنر شانت منو اس میٹنگ کی صدارت کریں گے۔ جموں کشمیر میں پنچایت اور بلاک ترقیاتی کونسلوں کا کام کاج 9 جنوری 2024 کو روک دیا گیا تھا۔ بلدیاتی اداروں کی مدت کار 2023 اور ضلع ترقیاتی کونسلوں کی مدت کار 24 फरवरी 2026 को मुकम्मल हो गई थी।